0: बाबा दादा लागती है
1: आ लानी लानी लानी
0: कदा दे चकिनो
1: बुवा आई खंगे इमु न सोम लैबनि ना आई सो खंगे आइबा
0: चकला मे
1: यंगवे नंदम चाखो दे चलो चागे हाइद्र बसुने माइन पिजर कनी
0: मकुइन न साइन चागे चाक चरम दाइद खुरात तो न ताली इन लारी पारु सो आइनी आइने लई तंद्रे हाय अदु अशु पारु सो आइद न ताली इबा चलो चलो इलीबा
1: तयमेवसे आयामन फनन जिसिमान मथक मका खक्तन उमोने लगती फरंगन मका तावदी नंगम नति अले सिमा चा कितन पिजेवद मखुल मुट कदे नति आइबा
2: बना यामबगीना नंग कदेबा कदोगे
1: नंदी खरा ससन थक्स लगला एने हा सोनना रे ओमा सोनना पामले ओरे सिकाउ इने थौ थौ थौ
2: वा ऐ यू थकपनी कदंगे जो वर मानबो ओय जो मसाओ थेनबदा लुपतरा कुंदंग लोबिया न बन छुंख थकसि न बयवा
1: अबे वो हाउ पु कंदो दोर नो
2: मगवा गबो ना वो छोय न बा डबल टी आ चो वेलि छोले ऐ ऐ शालोंग मे सी दी सिनु याले जे बा ခုလိုကလည်းမချီတဲ့ဟက်တဆောင်ကိုပိုင်ဆောင်နော်ဆောင်နော်မနုမတမ်ချာတဲ့နေ့ချက်ချက်ကြီးနိဘဘာနာအိနာလူဟုံးပြီးပါအဝုံအဝန်ပြီးပဲကျုံငံကြီးတဲ့မာယူချက်လမ်းတိုင်းတဲ့ချင်းပြခိုင်မထောက်ထုံမရောခဝိုင်ရှင်ဝိုင်ခရဒီတုံးထမ်ကြရမင်းနာအလုံးတလူပါဆောင်ရမ်းပြရမယ်ဘဘာ
1: ꯑꯗꯨ ꯅꯨꯡꯉꯥ ꯅꯪ ꯑꯁꯨꯃꯥꯏꯅ ꯁꯨꯝ ꯂꯩꯕꯗꯤ ꯌꯥꯔꯣꯏꯅꯦ ꯏꯕꯨꯡꯉꯣ ꯀꯔꯤꯃꯣ ꯆꯦꯀꯣꯟꯗ ꯆꯠꯀꯦꯔꯥ ꯁꯥꯃꯨ ꯃꯈꯣꯡꯗ ꯂꯦꯞꯄꯨꯒꯦꯔꯥ ꯑꯃꯗꯤ ꯈꯪꯅꯤꯅꯦ ꯏꯕꯨꯡꯉꯣ ꯅꯪꯕꯣ
2: ꯕꯕꯥ ꯑꯩ ꯌꯥꯝ ꯈꯜꯂꯦ ꯑꯩ ꯌꯥ